0: جاری ٹوٹ پھوٹ کے دوران استعفیٰ دے دیا ہے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
1: समाचार सेवा प्रभाग से प्रस्तुत है हमारा साप्ताहिक कार्यक्रम पब्लिक स्पीक।